0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन दुईजनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
1: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
1: अंग्रेजी भाषा सिकेपछि मेजर इंग्लिश र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
1: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क मोबाइल 98476786656।
2: हमाल म्युजिकको गौरवमय प्रस्तुति।

0: त्यो त आँखा देख्नु निकै आउँछ.
1: आँखा यहाँ गुम्मा हुन्छ
0: अनि त्यहाँ हुन्छ नि त्यो
2: भर्छ कुरा गर्छ.
1: अहिले कु गरेर उता भित्ता पुऱ्याउँछ नि दाल थापाउँछ. मान्छे हेर्दाखेरि 25 किलोको छ, पुरो 50 किलो गर्छ.

0: फुलको दोकानै छ कि क्या हो?
1: यो त थोरै मात्र हो, बाँकी आधा त क्या छिमै छ।
2: तिम्रो लागि यो फुल मात्र होइन,
1: फुलै
0: बनाइदिन्छु।
1: सफारी
0: के हो दिउँसो सक्न?

को लागि लड्दा लड्दै मैले आफ्नो मायालाई पनि बिर्सेछु। धेरै कुरेछिन् उनले मलाई, तर समय नहो, समयसँग बढ्दै जाँदा उनको अरूसँग नै बिहे भएछ।

स्त्री आवश्यकताका लागि अवसरवादी भइदिन्छिन्, माया प्रेम र सद्भावका लागि आफ्नो सर्वस्व लुटाउँछिन्। हो, ठिक त्यस्तै करोडौं लाप्तीहरूले थिच्दा पनि जन उर्वरता दिन्छिन् मेरो पृथ्वी। त्यसैले त स्त्री र मेरो पृथ्वीमा फरक नै कहाँ छ र।

लाग्दा मेरो आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ। नाफा घाटाको हिसाब होइन विरती, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। सीआरबीटी 01300 33340 सीआरबीटी 6042 90 91

त्यसको लागि लड्दा लड्दै मैले आफ्नो मायालाई पनि बिर्सेछु। धेरै कुरेछन् उनले मलाई, तर समय नहो, समयसँग बढ्दै जाँदा उनको

स्त्री आवश्यकताका लागि अवसरवादी भइदिन्छिन्, माया प्रेम र सद्भावका लागि आफ्नो सर्वस्व लुटाउँछिन्। हो, ठिक त्यस्तै करोडौं लाग्तीहरूले थिस्ता पनि जन उर्वरता दिन्छन् मेरो पृथ्वी। त्यसैले त स्त्री र मेरो पृथ्वीमा फरक नै कहाँ छ र।

आँसु सुख्छ तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ नाफा घाटाको हिसाब होइन बिरती मलाई केही चाहिँदैन तिमी हाँसे पुग्छ मात्र तिमी हाँसे पुग्छ सीआरबीटी 01300033340 PRBT 6042

0: त्यो त आँखा देख्नु नि क्या हो?
1: आँखा यहाँ गुम्मा हुन्छ
0: अनि कहाँ हुन्छ नि?
1: भर्छ कुरा गर्छ अहिले कु गरेर उच्च भित्ता पुऱ्याउँछ नि दाल थाहा पाउँछ मान्छे हेर्दाखेरि 25 किलोको त पुरा 50 किलो गर्छ

0: फुलको दोकानै छ कि क्या हो?
1: यो त थोरै मात्र हो, बाँकी आधा त ट्याक्सीमै छ।
2: तिम्रो लागि यो फुल मात्र होइन,
1: फुलै
0: बनाइदिन्छु
1: नि।
0: के हो दिउँसो सपना?

स्त्री आवश्यकताका लागि अवसरवादी भइदिन्छन्, माया प्रेम र सद्भावका लागि आफ्नो सर्वस्व लुटाउँछिन्। हो, ठिक त्यस्तै करोडौं लाप्तीहरूले थिच्दा पनि जन उर्वरता दिन्छन् मेरो पृथ्वी। त्यसैले त स्त्री र मेरो पृथ्वीमा फरक नै कहाँ छ।

रुदा मेरो आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ। नाफा घाटाको हिसाब होइन बिरती, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। सीआरबीटी 01300033340 सीआरबीटी 6042।

0: त्यो त आँखा देख्नु नि क्या हो?
1: आँखा यहाँ गुम्मा हुन्छ
0: भन्छ हुन्छ नि
2: भन्छ कुरा गर्छ
1: अहिले कु गरेर उ त भित्ता पुऱ्याउँछ नि डाल थापाउँछ मान्छे हेर्दाखेरि 25 किलोको त कुरो 50 किलो भन्छ

0: फुलको दोकानै छ कि क्या हो?
1: यो त थोरै मात्र हो, बाँकी आधा त ट्याक्सीमै छ।
2: तिम्रो लागि यो फुल मात्र होइन,
1: फुलै बनाइदिन्छु नि।
0: सफारी
2: सफारी त हो नि
3: के हो? दिउँसो सपना